योग साधना इना दे बल नाल रब नूं पाउणा एक इना तो उत्ते चौथी कलास दे जीव ने जिहड़े प्रेम च आ जांदे ने आखो सतनाम उत्तम कलास हुण इशारा लैणा जरा भगती योग साधना नेम इहदे बल नाल रब नूं पाउणा है ये भी मध्यम क्लास है तीजे नंबर दे चौथे नंबर दे प्रेम आ गया इहदा नितारा मैं किवें करां जिवें तुहाडे चों कोई शरीर होवे ते उहनूं सवा सत सत वी ते पच्ची ते साढ़े सत दे करीब फिक्र लग जे वी रहिराज साहिब दा समां हो गया राज साहब करे उस तो बाद दिमाग खाना होवे कर ली बस हूं टीवी लावे कोई होर चीज की खेड च बह जावे उठ कर रखता काम हो गया ये तीजी तरह के जीव मध्यम कलास प्रेम च नहीं प्रेम की ये उन्हों ही फिक्र राज साहब का समा हो गया करा करण तों बाद ये नहीं समझदा काम मुक गया आखो सतनाम तां वी उहदा सिमरन चल रहा है प्रेम च आ गया उत्तम कलास तुहाडे चों कोई सवेरे जांदे शहीदां दरबार साहब कई शाम नूं जांदे कई रात नूं जांदे घरों निकले शहीदां जा रहे कार च बैठे स्कूटर ते बैठे दोवें जी गलबात दुनियावी दुख सुख फरोलिया जा रहा शहीदां पहुंचे नमस्कार कीती बैठे पांच दस मिनट बाहर आए होर कुछ सज्जन रिश्तेदार मिलते गल्लां बातां मारियां फिर बैठे अपनी कन्वेंस ते घर आ गए ये मध्यम क्लास ओहो तुहाडे जो जीव शाम नूं जां सवेरे स्कूटर ते जां कार ते शीदां जाणा है दरबार साहब जाणा है ते घरों निकलदे ही लालच है कि अठ कपाट च पई साहब हो जाणगे आखो सतनाम होणी इथों वापसी तुसी करनी है ते वेख लैणा तुसी मध्यम चो कि उत्तम चो किसे दा राह 10 मिंट दा घर दा किसे दा 20 मिंट दा किसे दा 15 मिंट दा किसे दा 25 मिंट दा ते इक लालच होवे वी 9 कपाट च पई साहब 10 कपाट च पई साहब 5 कपाट च पई साहब हो जाणे ने इक इक पैर दे समें नूं संभालणा बड़े भगत जन भी इहदा निर्णा नहीं कर सके प्रेम दी पढ़ाई दा केवल साइड तों इशारे ही दित्ते जा सकदे शहीदां जाना किरिया पूरी करनी है मध्यम कलास शहीदां जाना राह भी खाली ना रवे सफला हो जे उत्तम कलास आखो सतनाम वीरवार एक प्रेमी सन ते उना दे घर गुरु साहब दा प्रकाश सी मैं उना नूं पुछ लिया मैं क्या किन्ने बजे प्रकाश कर दे कहिंदे मैनूं ते पता ही नहीं वड्डा भरा करदा पता नहीं सत करदा कि साढ़े छे करदा आखो सतनाम मैं क्या तुहाडे घर ने गुरु साहब कहिंदा हां मैं क्या तैनूं पता ही नहीं किन्ने बजे प्रकाश हुंदा नोट करियो गुरु साहब हैगे घर पर ये भी नहीं पता भी प्रकाश किन्ने बजे भरा करदा साढ़े छे सत बजे की कहोगे गुरु साहब का कमरा होंदिया भी उत्तम कलास नहीं मिली आखो सतनाम मध्यम छे मध्यम छे ईस्टमो नगर किसे घर गए तो 17 कमरे से उन्हां दे 250 गज विच कोठी 300 गज मैं उन्हां नूं बेनती कीती भी गुरु साहब का भी कमरा माण नाल कहिंदे हां जी साडे घर गुरु साहब का भी कमरा किथे प्रकार चौथी मंजिल ते तुहाडे चौथी मंजिल ते कोई कमरा होवे विच एसी वगैरा ना लगा होवे ते गर्मियां दे 6 महीने उत्ते 5 मिंट भी खलोना औखा हुंदा है उत्थे नरादरी हो रही है कि आदर हो रहा है
یہ تے بابے نند سنگھ جی تو قربان جائیے جنہاں نے آ کے تن گرو گرنتھ صاحب مہاراج دی سیوا کرن دی جگت نو جاچ سکھائی تے اپنے آپ نو جنایا نہیں کہندے میں اے سکھیا گرو رام داس دے در تو تے حضور صاحب تو لئی اکھ ستنام جی کتھے پرکاش کہندے چوتھی منزل تے ایسٹ مول ماتا سی 70 سال دی پوچھیا ماتا جی تسی پرکاش کر دے ہو روز سخاسن نہیں کاکا میرے تے گوڈیاں چ درد میں کتھے اتے جا سکدی ہاں تہاڈیاں نوہاں کردیاں نہیں کاکا وہ بچیاں نال انہاں کو کتھے سما بھی تہاڈے پتر کردے پرکاش تھکے ٹٹے آندے کہندی کریانے دا کام ہے تھکے ٹٹے ہوندے ساری دیہڑی واقعی ہوں دی تھکاوٹ داس نے خود 11-12 سال منیاری دا کام کیتا ہے تے اس ویلے آ کڑتا پجامہ بھی نہیں پایا جاندا سی کشہرے بنین جو ہی رہا سی محنت بہت میں کہ واقعی تھکے ٹوٹے تے ہوندے کہن لگی تھکے ٹوٹے آندے نے 9 بجے گھر سویرے مساں 7-8 بجے کھلتے 9 بجے پھر دکانا دے جانا ہوتا انہاں کو کتھے سما ماتا جی تہاڈے گوڈے درد ہوندے نے نواں بچیاں نال ویل نہیں پتر کاروبار تو تھکے آندے تے بچے تے جے کر نہیں سکدے پھر پرکاش کون کردا ہے سخاسن کون کہندے اسی پاٹھی سنگھ رکھے نے او کر جاندے ہیں پرکاش بھی سخاسن بھی اسی سارا پروار سنگراند والے دن اوپر متھا ٹیک آنے ہیں ہن کی کہو گے کہ کر گرو صاحب رکھے پر ہے گا پریم یہ مدم چ لے آؤ پاویں تھلڈ چ لے آؤ پریم نہیں جے کتے بابے نند سنگھ ورگے مہاپرش جنہاں نے کیتا ہی زندگی چ پریم تے بابا جی پرکاش کرن دی وی مریادا دسدے سی بابا جی وچن کردے سی بھائی جن نے پرکاش کرنا اشنان کر کے سچے کپڑے پا کے تے کہندے سی بھی گرو صاحب دا جڑا کمرے دا بو ہے نا او دے بار ستنام سری وائی گرو دا واجا دے کے گرو صاحب اندر حاضر ناظر نے افسر دے کمرے دی بھی جانا ہوئے اے نہیں کہندے ستنام وائی گرو دا واجا دے کے ادب نالا بھی ہن جویں میں گرو نانک دے کمرے چ آ گیا ادب نالا بابا جی اتو تک دستے سی ستنام وائی گرو دا واجا دے کے جدو کمرے چ آ گئے نمسکار کر کے کھلو کے سنو جرا پرکاش کرن دی مریادا بابا جی کہندے سی انج کہنا انہوں ارداس کہہ لو پر ارداس تے آ جائے گی نا دوجی مگر اندروں بینتی روپی لفظ نکلا کھلو کے نا تن تن سری گرو نانک دیو جی گرو گرنتھ صاحب جی ول سچے پاتشاہ جی ول تک کے پیار دے نال تن تن سری گرو نانک دیو جی پھر کہنا بابا جی کہندے تن تن سری گرو انگد دیو جی تن تن سری گرو امرداس جی بڑے پیار چ تن تن کہنا بڑا کچھ ملے گا وہ دن وہ حوالے ہو جائے گا جی جگتی آ جائے اس دن دا دکھ سکھ وہ حوالے ہو جائے گا آؤ سارے گا کے پڑھ لیے تن